0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। भिजिट भिसामा ओमान जान लागेका 27 महिला विमानस्थलबाट नियन्त्रणमा। यस वर्षको प्री मनसूनमा 45 वर्ष यताकै धेरै पानी। मनसून भित्रनु अघि सरकारको उच्च सतर्कता।
1: अहिलेको हामी त्यही विषयमा हाम्रो तयारी कस्तो छ, प्राधिकरणले के गरिरहेको छ, अनि हामीले यो क्लस्टर लिड र कोलिड भनेर विभिन्न मन्त्रालयलाई लिडको जिम्मा लगाएको छ, उहाँहरूले आफ्नो आफ्नो तयारी गर्नु भएको छ।
0: सामाजिक सञ्जालमा भ्रामक औषधि विज्ञापन नगर्न विज्ञापन बोर्डको चेतावनी। आचार संहिताभित्र रहेर मात्र चुनावी गतिविधि गर्न रासपाका कार्यकर्ताहरूलाई निर्देशन। चिया किसान र श्रमिकका समस्या तत्काल समाधान गर्न संसदीय समितिको सरकारलाई निर्देशन।
2: चिया किसान र चियाका बगानमा काम गर्ने श्रमिक दाजुभाइ दिदीबहिनीहरूको समस्या तुरन्त समाधान गर्नको लागि म आग्रह पनि गर्न चाहन्छु र यो समितिबाट निर्देशन पनि मैले दिन चाहन्छु।
0: विद्युतीय राहदानी प्रकरणमा पूर्व परराष्ट्र मन्त्री राणा अख्तियारको अनुसन्धानको घेरामा। विदेशमा उपचाररत रहेको भन्दै राणाद्वारा बयान दिन थप समयको माग। पूर्वाधार र सेवामा जोड़ दिँदै काठमाडौँ महानगरको 25 अर्ब 88

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको हेलम्बु खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत

0: छपाई प्रकरणमा अख्तियारले बोलायो आरजुलाई। इन्टरपोलको चेतावनी, इन्फो स्टिलर मालवेयरको निशानामा नेपाल, सामाजिक सञ्जालको भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन। अमेरिका इरान शान्ति सम्झौताका मुख्य 14 बुदा सार्वजनिक, युक्रेनले गर्यो मस्कोमा ठूलो हमला, जेलेन्स्कीले भने 15 जूनको बदला। र विश्वकप 2026 जारी, 52 वर्षपछि विश्वकपमा फर्किएको कंगोले रच्यो इतिहास। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काठमाण्डु महानगरपालिकाले आगामी आर्थिक वर्ष 2083-84 लागि 25,88,30,55,00,000 बजेट ल्याएको छ। हिजो आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगलले कुल बजेट मध्ये पूर्वाधार विकासमा 61% विनियोजन गरिएको बताउनु भएको छ। संचित कोषमा जम्मा हुने रकम मध्ये आन्तरिक आय र बैंक मौजदातबाट 20,18,63,29,000 रूपियाँ स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ। 4,93,67,26,00,000 रूपियाँ नेपाल सरकार र प्रदेश सरकारबाट सशर्त समानीकरण राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुदान अनुमान गरिएको छ। जनसहभागिता बापत 1,00,00,000 स्रोत प्राप्त हुने अनुमान गरिएको छ। क्षेत्रगत रूपमा बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकास क्षेत्रमा कुल बजेटको 2.1% अर्थात 54,18,20,000 रूपियाँ, सामाजिक विकास क्षेत्रमा 9.6% अर्थात 2,42,27,31,00,000 रूपियाँ प्रस्ताव गरिएको छ। आगामी आर्थिक वर्षमा पूर्वाधार योजना, फोहोर मैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार, सुशासन प्रवर्धन, शहरी स्वास्थ्य प्रवर्धन केन्द्रको क्षमता वृद्धि, एक ओडा एक उद्यम कार्यक्रमलाई प्रवर्धन गरी रोजगारी र आय वृद्धि गर्ने कार्यक्रमलाई उच्च प्राथमिकतामा राखिएको छ। सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका 7 बाल विवाह, बाल श्रम, यौनजन्य दुर्व्यवहार तथा प्रजनन स्वास्थ्य विकास सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण महिला सृजनशील परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा सुनकोशी गाउँपालिका 7 अध्यक्ष ईश्वर तिमिल सिन्हा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा वडा नम्बर 7 विभिन्न सरकारवाला निकाय, स्थानीय अगुवा, महिला तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अन्तर्क्रियामा बाल विवाह, बाल श्रम तथा यौनजन्य दुर्व्यवहार न्यूनीकरणको उपायहरू, किशोर किशोरीको अधिकार, सुरक्षित तथा स्वस्थ जीवनशैली र प्रजनन स्वास्थ्य सम्बन्धी विषयमा छलफल गरिएको थियो। हेलम्बु खबरमा राष्ट्रिय खबर। प्रतिनिधि सभाबाट विनियोजन विधेयक 2083 बहुमतले पारित भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राख्नु भएको विनियोजन विधेयक 2083 पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो। त्यसअघि सभामुख डोल प्रसाद अरियालले उक्त विधेयकका 2-11 दफालाई निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो। सांसदहरू कृपाराम राणा, पार्वती बिका, जोग कुमार बरबरिया यादव, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुन कुमार कार्की, नरेन्द्र कुमार केरूङ, रमेश कुमार मल्ल, साजिदा खातुन सिद्दिकी, युवराज दुलाल, यशुदा कुमारी बराल, गुरूप्रसाद बराल, मोहम्मद इस्तियाग राई, बलावती शर्मा, विष्णुमाया बिका, यज्ञबहादुर बोगटी, ऐन बहादुर महरा, पुष्पराज कणेल र पद्म कुमारी अरियालले विनियोजन शीर्षकमा राख्नुभएको खर्च कटौतीको प्रस्ताव सभाको बहुमतले अस्वीकृत गरेको थियो। अर्थमन्त्री डाक्टर वाग्लेले गत जेठ 15 संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि 21,24,00,000,00,000 रूपियाँको वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो। विनियोजन विधेयकका मन्त्रालयका शीर्षकमाथि यही असार 1 र 2 सभामा छलफल भएको थियो। छलफलमा उठेका प्रश्नको जवाब सम्बन्धित मन्त्रीले हिजो र अस्तिका दिन दिनुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक आज शुक्रबार बिहान 11 बजे बस्नेछ। सुरक्षाकर्मीलाई सरकारले उपलब्ध गराउने पोशाक बापतको रकम अब सुरक्षाकर्मीकै खातामा जाने भएको छ। सरकारले आगामी आर्थिक वर्षदेखि सुरक्षाकर्मीले लगाउने पोशाक ठेकेदार मार्फत नभई सुरक्षाकर्मी स्वयंले नै खरिद गरेर लगाउन पाउने गरी व्यवस्था गर्न लागेको हो। ठेकेदार मार्फत
1: सुरक्षाकर्मीको